nyame ye waye ye fe ye waye ye wanwa hey ye waye ye fo ye nan kaye die nyame ba pejaye shwe die nyame ye wodi.